0: حیدرآباد کے مختلف علاقوں میں ابھی کچھ دیر قبل اوسط تا بھاری بارش ہوئی. شہر کے جبلی ہل، سائٹیک سٹی، مادھاپور، خیرت آباد، نام پلی، مہدی پٹنم، سکندرآباد، ایل وی نگر، چار مینار کے علاوہ اور دیگر علاقوں میں بھاری بارش ہوئی. اس اچانک بارش کی وجہ سے نشیبی علاقوں کے سڑکوں پر پانی جمع ہو گیا، جس کی وجہ سے عوام اور گاڑی پر جانے والوں کو آمد و رفت میں مشکلات کا سامنا کرنا پڑا. عہدیداروں نے نشیبی علاقوں میں رہنے والے عوام کو چوکس رہنے کی ہدایت دی ہے. مرکزی الیکشن کمیشن نے کہا کہ ووٹر لسٹ کے خصوصی نظر ثانی کے عمل ایس آئی آر میں ایک دستاویزی ثبوت ڈاکومنٹ کے طور پر فیملی رجسٹریٹ سرٹیفکیٹ قابل قبول نہیں ہوگا. فیملی رجسٹریٹ سرٹیفکیٹ کی اجرائی پر جولائی 25 کو تلنگانہ حکومت نے احکامات جاری کیے تھے. حکومت نے راشن کارڈ کے ڈیٹا کے مطابق سرٹیفکیٹ جاری کرنے کا حکم دیا تھا. اس ضمن میں الیکشن کمیشن نے وضاحت کی ہے. الیکشن کمیشن نے کہا کہ ایس آئی آر میں فیملی رجسٹریٹ سرٹیفکیٹ کو قبول نہیں کیا جائے گا. یہ سرٹیفکیٹ راشن کارڈ کے برابر ہی ہوگا. حیدرآباد میں آج ایچ آئی وی ایڈس کی روک تھام کے لیے عوام میں شعور بیداری پیدا کرنے کے لیے ایک ریالی نکالی گئی. یہ ریالی ایچ ایم ڈی اے گراؤنڈ سے نیکلس روڈ ریلوے اسٹیشن تک منظم کی گئی. اس ریالی میں 1500 سے زائد افراد نے شرکت کی. ریالی کا افتتاح حیدرآباد کے انچارج وزیر پونم پربھاکر نے کیا. اس موقع پر پونم پربھاکر نے ایچ آئی وی کی روک تھام کے لیے ایک سماجی ذمہ داری کے تحت کام کرنے عوام کو ہدایت دی. اور اسی کے ساتھ خبریں ختم ہوئیں.
1: आकाशवाणी समाचार के साथ मैं जागृति शर्मा. संसद ने राष्ट्रीय सहकारी विकास निगम संशोधन विधेयक 2026 पारित कर दिया है. राज्यसभा ने इसे आज मंजूरी दी. लोकसभा पहले ही इसे पारित कर चुकी है. ये विधेयक राज्य सरकारों को सहकारी विकास में लगी किसी भी संस्था को निगम से निधि प्रदान करने की अनुमति देता है. निगम किसी भी सहकारी समिति या सहकारी विकास में लगी संस्था को सीधे ऋण और अनुदान भी प्रदान कर सकता है. सहकारी राज्य मंत्री मुरलीधर मोहोल ने कहा कि विधेयक के माध्यम से देश भर के करोड़ों किसानों के कल्याण और आर्थिक सशक्तिकरण को मजबूती मिलेगी. लोकसभा ने खान और खनिज विकास तथा विनियमन संशोधन विधेयक 2026 पारित कर दिया है. विधेयक का उद्देश्य भारत के खनन क्षेत्र को अधिक कुशल, निवेश अनुकूल और देश में महत्वपूर्ण खनिजों की बढ़ती मांग को पूरा करने के लिए सुसज्जित बनाना है. विधेयक बिना चर्चा के पारित कर दिया गया. लोकसभा ने विदेशी अंशदान विनियमन संशोधन विधेयक 2026 को विचार विमर्श के लिए संयुक्त संसदीय समिति को भेज दिया है. विधेयक का उद्देश्य विदेशी अंशदान विनियमन अधिनियम 2010 में और संशोधन करना है. ये विधेयक विदेशी अंशदान के उपयोग को अधिक पारदर्शी और जवाबदेह बनाएगा. सरकार ने आज बताया कि राष्ट्रीय एआई कौशल विकास पहल के प्रथम चरण में 60,253 नामांकन प्राप्त हुए हैं. सूचना और प्रसारण राज्य मंत्री एल मुर्गुन ने लोकसभा में लिखित उत्तर में बताया कि कुल 4,620 प्रतिभागियों ने प्रथम चरण के दो मॉड्यूल पूरे कर लिए हैं. उन्होंने बताया कि 552 प्रतिभागियों ने कार्यक्रम के प्रथम चरण के सभी चार मॉड्यूल पूरे किए हैं. संसदीय कार्य मंत्री किरेन रिजिजू ने कहा है कि गृह मंत्री अमित शाह ने लोकसभा अध्यक्ष ओम बिरला को पत्र लिखकर एक बार फिर कहा है कि वे नीट परीक्षा के पेपर लीक मामले पर हुए विरोध प्रदर्शन के दौरान हुई विभिन्न घटनाओं पर विस्तृत चर्चा के लिए तैयार हैं. संसद परिसर में श्री रिजिजू ने ये बात कही.
2: सरकार डिस्कशन चाहते हैं पार्लियामेंट में और ओपोजिशन भाग रहे हैं. ये कल्पना करना मुश्किल है क्योंकि पार्लियामेंट्री डेमोक्रेसी में ओपोजिशन पार्टी डिस्कशन के लिए डिमांड करते हैं और सरकार जवाब देते हैं. यहाँ तो सरकार खुद ही कह रहे हैं कि हम डिस्कशन करेंगे, जवाब देंगे और ओपोजिशन जवाब सुनना नहीं चाहते और भाग रहे हैं. ऐसा परिस्थिति आप कल्पना कर सकते हैं? लोकतंत्र के लिए ठीक नहीं है.
1: प्रधानमंत्री नरेंद्र मोदी ने युवाओं से आग्रह किया है कि वे अपने प्रिय व्यक्ति की आत्मकथा पढ़ें और रील्स तथा सोशल मीडिया इन्फ्लुएंसर्स के युग में शॉर्टकट अपनाने से बचें. उन्होंने विकसित भारत के मिशन को आगे बढ़ाने के लिए समर्पित युवाओं की निरंतर आवश्यकता पर भी बल दिया. श्री मोदी ने नई दिल्ली में पूर्व राष्ट्रपति रामनाथ कोविंद की आत्मकथा भारतीय गणराज्य की विजय, मेरा जीवन मेरा संघर्ष का विमोचन करते हुए ये बात कही. वाणिज्य और उद्योग मंत्री पीयूष गोयल ने भारतीय कारोबारियों और नागरिकों से निष्पक्ष व्यापार पद्धतियां अपनाने